0: आज की पेशकश आकाशवाणी प्रयागराज के मरकज से। तो आइए सुनते हैं असगर गोंडवे की शायरी में सुफियाना आहंग। मकाला निगार है डॉक्टर जहांगीर हसन और कलाम शायर हैं ताजवर सुल्ताना। आइए सुनते हैं।
1: पेशी खिदमत है उर्दू प्रोग्राम। सभी सामेईन को निकहत सिद्दीकी का आदाब। सामेईन, आज उर्दू बज्म में हम आपके लिए लेकर आए हैं मकाला असगर गोंडवी की शायरी में सूफियाना आहंग और कलामी शायर के तहत सुनिएगा मोहतरमा ताजवर सुल्ताना से उनका कलाम। सबसे पहले समाद फरमाइए डॉक्टर जहांगीर हसन से मकाला असगर गोंडवी की शायरी में सूफियाना आहंग।
2: असगर गोंडवी उर्दू शायरी के उस सुनहरे अहद से ताल्लुक रखते हैं जिसमें तसव्वुफ महज एक फलसफा नहीं बल्कि एक जीता जागता तजर्बा बनकर सामने आता है। चुनांचे असगर ने उसी सूफियाना तजर्बे को अपनी शायरी में इंतहाई जमालो कमाल के साथ पेश किया है। असगर गोंडवी वो बाकमाल शायर हैं जिन्होंने गज़ल की रवायती हुस्नो इश्क को तसव्वुफ के आबे तहूर से गुसल देकर उसे सिर्फ पाक को साफ ही नहीं किया बल्कि उसे एक हयात जावेदा भी बख्श दी है। नतीजतन जनाब असगर उर्दू गज़ल के उन मुनफरिद और मायानाज शोरा की सफ़ में मुमताज़ो नुमाया नजर आते हैं जिनके कलाम की खुशबू से उर्दू अदब का दामन हमेशा मुअत्तर रहेगा। उर्दू शायरी में तसव्वुफ कोई नई बात नहीं। खुदाए सुखन मीर तकी मीर से लेकर जाने सुखन मिर्ज़ा असदुल्ला खान गालिब तक हर बड़े शायर ने सूफियाना असरारो मारिफ को बरता है, लेकिन असगर गोंडवी का मामला उन तमाम शोरा से अक्सर मुनफरिद और जुदा गाना है। उनके यहाँ तसव्वुफ कोई गुदड़ी या ऊनी लिबास नहीं या महज एक रिवायती मजमून नहीं बल्कि वो खुद राहे तसव्वुफ के शहसवार भी थे और बहरे तसव्वुफ के गवास भी। चुनांचे वो तसव्वुफ को महज खलवत नशीनी पर महमूल नहीं करते बल्कि उसे आयने जिंदगी हरकत व अमल मुजाहमत और नशात रूह का सरचश्मा करार देते हैं। आम तौर पर सूफियाना शायरी को सुनकर इंसानी जहन में दुनिया बेजारी दुख दर्द और तन्हाई का एहसास उभरता है, लेकिन असगर ने इस नज़रिए को बदल कर रख दिया है। उनके यहाँ तसव्वुफ में एक ख़ास नौ का निशात और इंबसात व सुरूर पाया जाता है। वो गमे दुनिया पर आंसू बहाने वाले शायर नहीं बल्कि कायनात के जर्रे जर्रे में हुस्न इलाही का जलवा देख कर झूम उठने वाले सूफी शायर हैं और यही सबब है कि फ़ानी बदायूनी से फिक्री हम आहंगी के बावजूद उनसे जुदागाना मालूम होते हैं, क्योंकि फ़ानी के यहाँ हुजनिया फ़जाएँ और मायूसियाँ हैं तो जनाब असगर के यहाँ तरबो निशात अंगेजियाँ हैं। मरते मरते न कभी आकिलो फरजाना बने, होश रखता है जो इंसान तो दीवाना बने। शेर में रंगीनिये जोशे तखय्युल चाहिए, मुझको असगर कम है आदत नालो फरियाद का। असगर गोंडवी की गज़लों में हुस्न और इश्क के अल्फाज भी बार बार आते हैं, लेकिन उनका हुस्न दुनियावी जमाले जहां आरा तक महदूद नहीं और न ही उनका इश्क इश्क मजाजी की हदों में मुकय्यद है। वह हुस्न हकीकी यानी अल्लाह ताला की ज़ात के असीर हैं। वो कायनात की हर मादी शय को उसी एक सच्चे हुस्न का परतव और अक्स समझते हैं। है सरापा हुस्न वो रंगीन अदा जाने बहार, हुस्न पर हुस्न तबस्सुम सुबह खंदाने बहार। कुछ आग दी हवस ने तो तामीर इश्क की, जब खाक कर दिया उसे इरफां बना दिया। ये और इन जैसे बेशतर अशआर हैं जिनमें फलसफे हुस्न व इश्क का हसीन इम्तिजाज मिलता है और ये कि ये हुस्न व इश्क महज जज्बातियत के गम्माज नहीं बल्कि रूह की गहराई में उतर कर रूह में इनकलाब बरपा करने की पूरी सलाहियत भी रखते हैं। असगर गोंडवी के नज़दीक इंसानी दिल वो पाकीज़ा मकाम है जहाँ ज़ात बारी ताला अपनी तजल्लियात जाहिर करती है। उनका मानना है कि जब इंसान कल्बी सुकून और तज़किया हासिल कर लेता है तो उसका दिल लामकानी और मावराई हकायक का गहवारा बन जाता है। वो इश्क हकीकी के ज़रिए कल्ब इंसानी को रोशन करने पर ज़ोर देते हैं, इसलिए कि इश्क मजाजी से इश्क हकीकी तक का सफ़र वारदात कल्ब के बग़ैर नामुकम्मल है। उनके कलाम में जज्बात की सादगी व सदाकत, अखलास फ़िक्र व ख़याल और दर्दमंदी व हमदर्दी का पहलू नुमाया है। वो दिल को उन तमाम मनफी ख्यालात और तमाम तरह के बुरे ख्वाहिशात से पाक व साफ करने की तलकीन करते हैं जो इंसान को दुनिया की रंगीनियों में उलझाती हैं, ताकि तजल्लियात इलाही का नुज़ूल बराह रास्त कल्ब पर हो। रवायती तसव्वुफ में जहाँ हुस्न व मलाल اور گریہ و زاری پر زور ہوتا ہے، وہیں اصغر کی شاعری میں قلب کی تجلی، ایک خاص نوع کی وجدانی کیفیت اور صوفیانہ سرمستی پیدا کرتی ہے۔ ان کا ماننا ہے کہ محبت اور معرفت کے نور سے معمور دل ہمیشہ پرسکون اور طرب انگیز رہتا ہے، اور وہ کبھی بھی حوادث روزگار سے خوف نہیں کھاتا۔ اصغر گونڈوی کی غزلوں میں قلب کا مرکز ہونا دراصل انسان کے باطن کی بیداری کی علامت ہے۔ وہ ظاہری رسوم و قیود سے ہٹ کر دل کی پاکیزگی اور روحانی بلندی کو اصل ایمان سمجھتے ہیں۔ ساز دل کے پردوں کو خود وہ چھیڑتا ہو، جب جان مضطرب بن کر تو بھی لب کشا ہو جا، چلا جاتا ہوں ہنستا کھیلتا موجے حوادث سے، اگر آسانیاں ہوں زندگی دشوار ہو جائے۔ اصغر گونڈوی کی ایک اور بڑی خوبی ان کا منفرد آہنگ اور ترنم ہے۔ ان کے الفاظ میں ایک ایسی مٹھاس اور ایک ایسی غنائیت ہے جو سننے والے کے دلوں پر سحر طاری کر دیتی ہے۔ ان کا کلام پڑھتے ہوئے ایسا محسوس ہوتا ہے جیسے کوئی صوفی وجد و سرور اور جذب و کیف کے عالم میں جھوم رہا ہو اور یہ لازوال اشعار گنگنا رہا ہو کہ دیکھنے والے فروغ رخ زیبا دیکھیں، پردہ حسن پہ خود حسن کا پردہ دیکھیں، اشک پہ ہم کو سمجھ لیتے ہیں ارباب نظر، حسن تیرا میرے چہرے سے جھلکتا دیکھیں۔ اس طرح کے اشعار میں جو صوفیانہ رنگ و آہنگ ہے، جو ترنم و جل ترنگ ہے، جو خودی اور یقین ہے، جو محبت اور وارفتگی ہے، اور جو عشق کے جذبات و کیفیات ہیں، وہ ایک انسان کو زندگی کی بڑی سے بڑی مشکلات میں بھی مسکرانا سکھا دیتے ہیں، اور یہی اصغر گونڈوی کی شاعری کا اصل جادو اور کمال ہے۔ اصغر گونڈوی کے یہاں کائنات کا ذرہ ذرہ خدا کی پہچان اور معرفت کا ذریعہ ہے۔ ان کا ماننا ہے کہ صوفی وہ نہیں ہوتا جو دنیا کو چھوڑ کر جنگلوں اور بیابانوں میں نکل جائے، بلکہ صوفی وہ ہوتا ہے جو دنیا کے ہجوم اور بندگان خدا کے بیچ رہ کر بھی اپنے دل کو یاد الہی سے شاد و آباد رکھے۔ اصغر گونڈوی کے یہاں ایسے اشعار کی ایک لمبی فہرست ہے جن میں حسن و کائنات کی حقیقت اور معرفت الہی کے مضامین بطور خاص محسوس کیے جا سکتے ہیں۔ ایسے اشعار کے پردے میں اصغر کائنات کو ایک دھوکہ، فریب اور بے ثباتی کے طور پر پیش کرتے ہیں، جبکہ ہر ایک شے میں تجلیات ربانی کو کارفرما مانتے ہیں۔ چنانچہ اصغر گونڈوی اسی فلسفے کو نبھاتے ہوئے کہتے ہیں، آنکھ ہو جب محو حیرت تو نمایاں ہے وہی، فکر ہو جب کار فرما تو وہی مستور ہے، جو نقش ہے ہستی کا دھوکہ نظر آتا ہے، پردے پہ مصور ہی تنہا نظر آتا ہے۔ غالب کی طرح اصغر نے کبھی بھی دعوی تصوف تو نہیں کیا، مگر اس حقیقت سے بھی انکار ممکن نہیں کہ ان کی شاعری میں صوفیانہ آگہی بھی ہے اور بے ساختگی بھی، اردیت بھی ہے اور حقیقت پسندی بھی، جمالیاتی رنگ و نور بھی ہے اور سرشاری و دلدوزی کے ساتھ حسن و رانائی بھی۔ اصغر کی یہ حقیقت بیانی قابل دید بھی ہے اور قابل صد آفری بھی کہ ذروں کا رقص مستی شہبائے عشق ہے، عالم رواں دواں بتقاضائے عشق ہے، جب یہ نہیں تو ختم ہے رنگینیاں تمام، سازے خودی میں جوش نواحائے عشق ہے۔ علاوہ ازیں اصغر گونڈوی کے یہاں عمر خیام کی لا ادریت بھی موجود ہے، مولانا روم کے مناظر فطرت کی سرمستی بھی ہے، اور حضرت حافظ کا بادہ و ساغر بھی۔ لیکن ان تمام حقائق کے باوجود وہ کورانہ تقلید سے کوسوں دور نظر آتے ہیں، کیونکہ ان کی ندرت پسند اور اخاص طبیعت نے اپنی راہیں خود تلاش کی ہیں۔ لا ادریت، مناظر فطرت اور بادہ و ساغر کے پردے میں یہ حسن تخیل دیکھیں کہ تمام دفتر حکمت الٹ گیا ہوں میں، مگر خلا نہ ابھی تک کہاں ہوں کیا ہوں میں، ساقی تیری نگاہ کو پہچانتا ہوں میں، مجھ کو فریب ساغر و مینا نہ چاہیے، غرق ہیں سب علم و حکمت دین و ایمان، دیکھیے کس طرح اٹھا ہے ایک ساغر سے طوفان، دیکھیے۔ ایک بات اور جو شعرا کے ہجوم میں بھی اصغر کو انفرادیت ادا کرتی ہے وہ ہے ان کی شعریت۔ دقیق سے دقیق، حکیمانہ اور فلسفیانہ خیالات، پیچیدہ سے پیچیدہ اسرار و معارف، اور لطیف سے لطیف نقطہ سنجی میں بھی ان کے یہاں شعریت اپنی جاہ و جلال اور وقاریت کے ساتھ جلوہ فرما رہتی ہے۔ چنانچہ ان کا یہ انداز بیان دیکھیں کہ ایک قطرہ شبنم پر خورشید ہے۔

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब प्रस्तुत छ केही लोक तथा आधुनिक गीतहरू। तौन श्रोता कार्यक्रमको पहिलो सांगीतिक गोषीले स्वीकार्नुहोस् रामकृष्ण ढकालको स्वरमा, जहाँ शब्द अनि संगीत छ गुनु खत्रीको।

0: लोक तथा आधुनिक गीतहरूको प्रसारणपछि श्रोता अब पालो समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी G7 शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रममा भाग लिनुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनु भएको छ। रक्षा मन्त्री राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड रुपियाँ पुगेको बताउनु भएको छ र राष्ट्रिय परीक्षा एजेन्सी NTAले आगामी NEET परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। फ्रान्समा G7 शिखर सम्मेलनको आउटरिच सत्रमा बोल्नुहुँदै प्रधानमन्त्री श्री मोदीले पश्चिम एसियामा जारी सङ्घर्षका कारण विश्व व्यापार अवरुद्ध भएको र यसले जनधनको क्षति भएको बताउनुभयो। पश्चिम एसियामा स्थिरता कारण समुद्री व्यापारमा बढ्दो खतरा र मानवीय क्षतिको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भन्नुभयो, वैश्विक समुद्री व्यापारको माध्यमबाट सबै देशहरूलाई जोड्ने समुद्री यात्रीहरूको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ पेरिस पुग्नुहुनेछ। भारतीय समुदायका मानिसहरू प्रधानमन्त्री श्री मोदीको आगमनको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी जी शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रममा भाग लिनुहुनेछ। आज साँझ हुने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको द्विपक्षीय बैठकमा भने विश्वको ध्यान केन्द्रित भएको छ। विगत वर्ष फरवरी 2025 वासिङटन डिसीमा भएको अन्तिम भेटपछि दुई नेताबीच यो पहिलो बातचित हुनेछ। बैठक अवधि दुवै पक्षले भारत अमेरिका द्विपक्षीय सहयोगलाई विभिन्न क्षेत्रहरूमा अझ बलियो बनाउने उपायहरूमाथि विचार विमर्श गर्ने अपेक्षा गरिएको छ। साथै पारस्परिक हितका प्रमुख क्षेत्रीय र वैश्विक मुद्दाहरूमा चर्चा हुने अपेक्षा गरिएको छ।
2: जी लवली, देखिए प्रधानमन्त्री नरेन्द्र मोदी और अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रम्प की जो मुलाकात है ये कई मायनों में हम है। हालांकि दोनों नेता कल ग्रुप फोटो और वर्किंग सेशन के समय मिले थे, लेकिन अब सबकी निगाहें इस द्विपक्षीय मुलाकात पर टिकी हुई है। ऐसा माना जा रहा है कि दोनों नेताओं की मुलाकात के दौरान पश्चिम एशिया संकट को लेकर बात हो सकती है। देखिए भारत हमेशा से शांति और बातचीत का पैरोकार रहा है, ऐसे में उम्मीद जताई जा रही है कि इस मुद्दे पर व्यापक बातचीत हो सकती है। इसके अलावा दोनों देशों के बीच ट्रेड डील की प्रगति पर भी बात हो सकती है। भारत ऊर्जा सुरक्षा के मुद्दे पर भी बात कर सकता है, क्योंकि पश्चिम एशिया का संकट हो या अन्य कोई भी भू राजनीतिक तनाव हो, ऊर्जा क्षेत्र पर व्यापक असर पड़ने की आशंका बढ़ जाती है। ऐसे में इस मुद्दे पर प्रमुखता से बात हो सकती है। इन मुद्दों के अलावा श्री मोदी और श्री ट्रम्प भारत अमेरिका के द्विपक्षीय व्यापार के सभी पहलुओं पर भी चर्चा कर सकते हैं। लवली।
1: उपराष्ट्रपति डाक्टर सीपी राधाकृष्णनले आज उपराष्ट्रपति भवनमा स्वतन्त्रता सेनानी वाञ्चीनाथनलाई उनको पुण्यतिथिमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री राधाकृष्णनले सामाजिक सञ्जाल पोस्टमा भन्नुभएको छ, वाञ्चीनाथन भारतको स्वतन्त्रताका लागि समर्पित हुनुहुन्थ्यो र औपनिवेशिक शासन र स्वदेशी आन्दोलनको ब्रिटिस दमनलाई निडर भई चुनौती दिनुभएको थियो। विदेश मन्त्री डाक्टर एस जयशङ्करले आइसल्यान्डका विदेश मन्त्री थोर्गेदुर क्याट्रिन गुन्नार सद्देललाई र त्यहाँका जनतालाई उनीहरूको राष्ट्रिय दिवसको अवसरमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री जयशङ्करले भारत र आइसल्यान्ड बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनुभएको छ। उहाँले भारत अब इलेक्ट्रोनिक्सको विश्वको छैटौँ ठुलो निर्यातकर्ता भएको बताउनुभएको छ। पुणेको रञ्जन गाउँ MIDCमा अमेरिकी कम्पनी जाबिलको नयाँ निर्माण सुविधाको उद्घाटन गर्नुभएपछि उहाँले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत एक वैश्विक इलेक्ट्रोनिक्स उत्पादन गन्तव्यको रूपमा परिणत भएको छ र विश्वभरिका बजारहरूमा उत्पादहरू निर्यात गरिरहेको छ। उहाँले आगामी वर्षहरूमा देशले विश्व को दोस्रो ठूलो इलेक्ट्रोनिक्स निर्यातकर्ता बन्ने लक्ष्य राखेको बताउनु भएको छ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मोनाकोका शासक अल्बर्ट द्वितीयसित भेट गर्नुभयो। एक सामाजिक मिडिया पोस्टमा श्री गोयलले भन्नुभयो, नवीनता र उदयमान प्रौद्योगिकीहरूको क्षेत्रमा भारत मोनाकोको साझेदारीलाई अगाडि बढाउने विषयमा चर्चा भएको थियो। उहाँले आगामी दिनमा भारत र मोनाको बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। रक्षा मन्त्री राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड रुपियाँ पुगेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, यो उपलब्धि गत वित्त वर्षमा 154,000 करोड रुपियाँको उत्पादनको तुलनामा 15%भन्दा अधिकको प्रभावशाली वृद्धि हो। यो वित्त वर्ष 2020-21 तुलनामा 110%को वृद्धि हो, जब यो आँकडा 84,000 करोड रुपियाँभन्दा अधिक थियो। श्री सिंहले भन्नुभयो, स्वदेशी रक्षा उत्पादन वित्तीय वर्ष 2013-14 4,746 करोड रुपियाँबाट 4 गुणा बढेको छ। भारतले अफगानिस्तानमा 5 टन अत्यावश्यक औषधि पठाएको छ। विदेश मन्त्रालयले भनेको छ, यसले अफगानिस्तानका जनताको कल्याणका लागि मानवीय सहायता प्रदान गर्ने देशको अटुट प्रतिबद्धतालाई पुष्टि गर्दछ। कृषि एवं प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणका अध्यक्ष अभिषेक देवका अनुसार भारतको कृषि सम्बन्धी खाद्य उत्पादनको निर्यात बढेर 500 पुगेको छ। भारतले यो उपलब्धि अमेरिका, ब्राजिल, चीन र युरोपीय संघ जस्ता प्रमुख वैश्विक निर्यातकर्ताहरूको प्रतिस्पर्धाको बावजुद हासिल गरेको छ। श्री देवका अनुसार गत वर्षको कृषि निर्यात

0: निर्देशक अभिषेक सिंहको भिडियो पनि जारी गरेको छ, जसमा उहाँले टेलिग्राम एप किन तत्कालका लागि बन्द गरिएको छ भनेर व्याख्या गरेका छन्। श्री सिंहले परीक्षा प्रक्रियालाई कदाचार मुक्त राख्ने एनटिए प्रतिबद्ध रहेको र सबै प्रश्नपत्रलाई सबै हिसाबले सुरक्षित राखिएको बताउनु भएको छ। भारतीय जनता पार्टीले कङ्ग्रेसका नेता तथा लोकसभाका विपक्षी नेता राहुल गान्धीमाथि निटको पुनः परीक्षा अघि विद्यार्थीहरूको दिमागमा तनाव सृजना गरेको र उनीहरूको एकाग्रतामा बाधा पुर्याएको आरोप लगाएको छ। पार्टी मुख्यालयमा मिडियालाई जानकारी दिनुहुँदै भाजपा प्रवक्ता सुधांशु त्रिवेदीले भन्नुभयो, परीक्षा फेरि सञ्चालन हुने तयारी गरिएको छ र सरकारले यसलाई पूर्ण संवेदनशीलता र सतर्कताको साथ व्यवस्थित रूपमा सञ्चालन गर्न तयारी गरिरहेको छ। उहाँले कङ्ग्रेस पार्टी र विपक्षी दलका नेताहरूले कपटपूर्ण रणनीति अपनाएको आरोप लगाउनु भएको छ। कोइला मन्त्रालय भोलि मुम्बईमा सतही कोइला लिग्नाइट ग्यासिफिकेसन परियोजनाको प्रबन्धन योजनामाथि तेस्रो रोड सो आयोजना गर्नेछ। सम्मेलनमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस र कोइला तथा खानी मन्त्री जी किशन रेड्डीले भाग लिनुहुनेछ। आज विश्व मरुस्थलीकरण र सुखा रोकथाम दिवस हो। यो दिवस मरुस्थलीकरण र खडेरीको प्रभावसँग लड्न जनचेतना फैलाउने उद्देश्यको साथ मनाइन्छ। यस वर्षको विषयवस्तु चरणहरू पहिचान, सम्मान र पुनर्स्थापना रहेको छ। पर्यावरण तथा वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले बाँझो जमिनको पुनरुत्थान गर्ने सरकारको प्रयास प्रकृतिको सेवा मात्र नभएर मानव जातिको भविष्य सुरक्षित गर्ने संकल्प भएको बताउनु भएको छ। नयाँ दिल्लीमा मरुस्थलीकरण र खडेरी विरुद्ध लड्ने अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री यादवले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 2,60,00,000 हेक्टर भूमिलाई उब्जाउ बनाउने लक्ष्य राख्नु भएको छ र सरकार यसका लागि द्रुत गतिमा काम गरिरहेको छ। अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि हर्मुज जलडमरोमध्ये यसै सप्ताहन्त खुल्ने भएको छ, जसका कारण ब्रेन्ट क्रुडको मूल्य 5.4% घटेर $786.6 भएको छ। 28 फरवरीमा अमेरिका र इजरायलकोले इरानमाथि गरेको कारवाहीपछि विश्वभरि कच्चा तेलको मूल्यमा ठूलो उछाल आएको थियो र कच्चा तेलको मूल्यमा लगभग $120 प्रति ब्यारल पुगेको थियो। आइसिसी महिला टी20 विश्वकप क्रिकेटमा आज भारत र नेदरल्यान्ड माझ प्रतिस्पर्धा हुनेछ। म्याच आज साँझ 7 बजेदेखि ब्रिटेनको लर्ड्समा हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले सबै देशहरूलाई अन्तर्राष्ट्रिय समुद्री मार्गहरूको सुरक्षा सुनिश्चित गर्न र नाविकहरूलाई सङ्घर्षसँग सम्बन्धित खतराहरूबाट सुरक्षा दिने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्समा जारी G7 शिखर सम्मेलनमा आफ्नो भ्रमणको दोस्रो दिन आज विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा भाग लिनुहुनेछ। केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भारत एक प्रमुख इलेक्ट्रोनिक्स उत्पादन केन्द्रको रूपमा उदाएको बताउनु भएको छ र राष्ट्रिय परीक्षा एजेन्सी एनटिएले आगामी नेट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थीहरू र अभिभावकहरूलाई घोटालाबाजहरूबाट सावधान रहन आग्रह गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब सुनौ यो लोकगीत बसन्ती बाला लामाको स्वरमा।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक मनीष कानु। विषय छ भारतले स्लोभाकियासँगको सम्बन्ध गहिरो बनाएको छ। बाहिर सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार युरोप भ्रमणको दोस्रो चरणमा ब्राटिस्लाभामा न्यानो र परम्परागत रूपमा स्लोभाकियन स्वागत गरिएको थियो। प्रधानमन्त्रीलाई स्लोभाकियाका विदेश मन्त्री जुराज ब्यानारले स्वागत गर्नुभएको थियो र स्थानीय कलाकारहरूले सांस्कृतिक प्रदर्शन र भारतको राष्ट्रिय गीत वन्दे मातरमको प्रस्तुति दिएका थिए। श्री मोदीलाई रोटी र नुनको परम्परागत चिन्ह पनि प्रदान गरिएको थियो। साथै परम्परागत नृत्य प्रदर्शन पनि गरिएको थियो। यसलाई उहाँले सांस्कृतिक र इतिहासलाई जीवन्त राख्ने परम्पराको रूपमा प्रशंसा गर्नुभयो। उहाँले एक्समा साझा गर्नुभएको एक पोस्टमा ब्राटिस्लाभामा स्वागत मा रोटी र नुनको परम्परागत भेटी समावेश थियो। स्लोभाकियाको समृद्ध सांस्कृतिक सम्पदाको सुन्दर प्रतिबिम्ब र उनीहरूले मन पराउने सद्भावना र मित्रताको मूल्यहरू भनी उहाँले वर्णन गर्नुभयो। प्रधानमन्त्रीलाई ऐतिहासिक ब्राटिस्लाभामा महलमा गार्ड अफ अनरसहित औपचारिक स्वागत गरिएको थियो। श्री मोदीले आफ्नो स्लोभाक समकक्षी रोबर्ट फिकोसँग द्विपक्षीय वार्ता पनि गर्नुभयो। दुई नेताहरूले टेटे एटेटे र प्रतिनिधि मण्डल स्तरीय ढाँचामा वार्ता गर्नुभयो। उनीहरूले द्विपक्षीय सम्बन्धलाई व्यापक साझेदारीको स्तरमा पुर्याउन स्वागत गर्नुभयो, जसले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय चिन्ह गर्दछ, जुन दुई देशहरूबीचको साझा मूल्य र समपरिपक्ष गरिएको मित्रताको प्रतिबिम्ब हो। दुई प्रधानमन्त्रीहरूले व्यापार र लगानी, रक्षा र सुरक्षा, अन्तरिक्ष, नागरिक परमाणु, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, शैक्षिक आदान प्रदान, संस्कृति र प्रतिभा, गतिशीलता सहित द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण क्षेत्रको समीक्षा गर्नुभयो। उनीहरूले नयाँ र उदयमान प्रविधिहरू, एआई र सुपर कम्प्युटरहरू जस्ता नयाँ क्षेत्रमा सहकार्यको लागि अवसर पनि खोज्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रेल 2025 पहलगाममा भएको आतंकवादी आक्रमणपछि स्लोभाकियाले भारतलाई दिएको एकबद्धता र समर्थनको लागि प्रधानमन्त्री फिकोलाई धन्यवाद दिनुभयो। यसले आतंकवादको सबै रूप र

अभिव्यक्तिहरूको प्रतिरोध गर्न दुवै देशहरूको बलियो प्रति दुवै देशको बलियो प्रतिबद्धतालाई जोड्दछ। दुई नेताले पारस्परिक हितका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्नुभयो। दुवैले बहुपक्षीय र विश्वव्यापी शासन संस्थाहरूको सुधारप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुभयो। नेताहरूले हालै सम्पन्न भारत EU शिखर सम्मेलनको उत्साहजनक परिणामप्रति सन्तुष्टि व्यक्त गर्नुभयो। उनीहरूले ऐतिहासिक भारत EU FTA सफल समापनका साथै संयुक्त व्यापार रणनीतिक एजेन्डा अप्नाएको स्वागत गर्नुभयो, जसले प्रमुख क्षेत्रहरूमा सहयोगलाई गहिरो बनाउन एक प्रमुख कदम चालेको छ। वार्तापछि डिजिटल प्रविधि, श्रम, आप्रवासन, उच्च शिक्षा र अनुसन्धान र सभ्य दृश्य सृजनाको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौताहरू आदान प्रदान गरियो। रक्षामा सहयोग प्रवर्धन गर्ने आश्रय पत्र पनि आदान प्रदान गरिएको थियो। भारतले कोसिसको प्रतिविधित विश्वविद्यालयमा कृत्रिम बुद्धिमत्तामा पहिलो पटक चेयर स्थापना गर्ने कुरामा पनि सहमति जनाए। प्रधानमन्त्री फिकोले प्रधानमन्त्रीको सम्मानमा दिव्य भोज आयोजना गर्नुभएको थियो। श्री मोदीले स्लोभाकियाका प्रधानमन्त्रीलाई पारम्परिक रूपमा सुविधाजनक मितिमा भारत भ्रमण गर्न आमन्त्रित पनि गर्नुभयो। प्रधानमन्त्री मोदीले ब्राटिस्लावामा अज्ञात सैनिकको समाधिमा स्लोभाकियाका शहीद सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले स्मारकमा माली अर्पण गर्नुभयो र दोस्रो विश्वयुद्धको समयमा स्लोभाकियाको मुक्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने बहादुर सेनाहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। दुवै प्रधानमन्त्रीले रेलवे, रक्षा, अटोमेटिभ ऊर्जा, IT र स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रमा स्लोभाकियाका प्रमुख व्यापार र उद्योग नेताहरूसँग अन्तर्क्रिया पनि गर्नुभयो। श्री मोदीले भारत र स्लोभाकियाको बीचको व्यापार, देश र व्यवसाय संलग्नताको विस्तारको प्रशंसा गर्नुभयो। उहाँले हालैको वर्षहरूमा भारतले व्यापार गर्न, सहजतालाई प्रवर्धन गर्न र पारदर्शी, स्थिर र लगानीकर्ता मैत्रिक आर्थिक वातावरणलाई बढावा दिन ल्याएको प्रमुख सुधार र नीतिगत पहलहरूको प्रशंसा गर्नुभयो। उहाँले स्लोभाकिया कम्पनीहरूलाई भारतमा बढ्दो अवसरहरूको फाइदा उठाउन आमन्त्रित गर्नुभयो। विशेष गरी पूर्वाधार, रक्षा, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्धन, अर्धचालक, AI र स्वास्थ्य सेवा क्षेत्रमा स्लोभाक उद्योग नेताहरूले विकसित भारततर्फ भारतको सुधारको स्वागत गर्नुभयो र भारतको आर्थिक मार्गमा विश्वास व्यक्त गर्नुभयो। उनीहरूले भारतीय उद्यमानसँग बढ्दो लगानी, प्रविधि साझेदारी र संयुक्त उद्यमानहरू मार्फत भारतमा आफ्नो पहिचान बलियो बनाउन आफ्नो रुचि व्यक्त गर्नुभयो।

श्रोतागण, अहिले प्रस्तुत थियो समसामयिक समीक्षा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं र अब यहाँहरू अघि राखिरहेका छौं केही फिल्मी गीतहरू। त आउनु श्रोता, कार्यक्रमको पहिलो सांगीतिक कोशीले यहाँहरूको निम्ति राखिरहेका छौं यादव की बारात फिल्मबाट आशा भोसले अनि किशोर कुमारको युगल स्वरमा।

0: श्रोतागणले भर्खरै सुन्दै हुनुहुन्थ्यो केही फिल्मी गीतहरू र अब पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगरबाट सुन्नुहोस्। पूर्वोत्तर सीमान्त रेलवेले त्रिपुरा र असमबीच चाँडै नै विद्युतीय रेल सेवा शुरू गर्ने प्रयास तीव्र पारेको रेलवे अधिकारीहरूले बताएका छन्। पूर्वोत्तर सीमान्त रेलवेका एक वरिष्ठ अधिकारीले भने, नियमित इलेक्ट्रिक ट्रेन सञ्चालन शुरू हुनुभन्दा पहिले नयाँ इलेक्ट्रिक मेमु मेनलाइन इलेक्ट्रिक मल्टिपल युनिट यात्री सेवाहरू अगरतलालाई उत्तरी त्रिपुराको धर्मनगर जस्ता गन्तव्यहरूसँग जोड्ने परीक्षणको आधारमा सञ्चालन भइरहेको छ। दक्षिण त्रिपुराको सबरूम र दक्षिण असमको करिमगंज अधिकारीका अनुसार 6-8 को इलेक्ट्रिक मेमु ट्रेनहरू हाल त्रिपुरा र दक्षिणी असमका विभिन्न मार्गहरूमा परीक्षण अपरेशनको एक भागको रूपमा चलिरहेका छन्। यी परीक्षणहरूको क्रममा रेलवे इन्जिनियरहरूले नयाँ स्थापित केही कमजोरीहरूको पहिचान गरिरहेका छन्। असमका वित्त मन्त्री जयन्त मल्लबरुवाले विभागको कार्य सम्पादनको मूल्याङ्कन गर्न कर भवनमा कर आयुक्तालयको व्यापक समीक्षा बैठकको अध्यक्षता गर्नुभयो। उहाँले सुधारिएको अनुपालन र प्रशासनिक दक्षताको माध्यमबाट राजस्व परिचालनलाई सुदृढ पार्ने रणनीतिहरूको बारेमा चर्चा गर्नुभयो। बैठक अवधि कर आयुक्तले विभागको कामकाज, राजस्व प्रवृत्ति, प्रवर्तन संयन्त्र र चलिरहेको पहलहरूको सिंह अवलोकन प्रस्तुत गर्नुभयो। मन्त्री श्री मल्लबरुवाले कर भवनमा उपस्थित वरिष्ठ अधिकारीहरूका साथै राज्यभरिबाट भर्चुअल रूपमा भाग लिने क्षेत्र स्तरका कर अधिकारीहरूसँग पनि विस्तृत कुराकानी गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको कार्यकालको परिवर्तनकारी उपलब्धिहरूको सम्झना गर्न र असममा उनीहरूको प्रभावलाई उजागर गर्न हिजो गुवाहाटीको स्वाहिद स्मारक क्षेत्रमा 4-दिवसीय प्रदर्शनीको उद्घाटन गरिएको छ। भाजपाका असम राज्य अध्यक्ष दिलीप सैकियाले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको 12 वर्षको कार्यकाल असमका लागि असाधारण रूपमा महत्वपूर्ण र ऐतिहासिक रह्यो। उहाँले राज्यको प्रगति, समृद्धि र

0: सम्मानमा प्रधानमन्त्री श्री मोदीको अतुलनीय योगदानका लागि असमका जनता आभारी रहने बताउनु भएको छ। प्रदर्शनीको उद्देश्य प्रधानमन्त्री श्री मोदी सरकारको कार्यकालमा लागू गरिएका विभिन्न विकास पहलहरू, बुनियादी ढाँचा, विकास परियोजनाहरू र कल्याणकारी उपायहरू प्रदर्शन गर्नु रहेको थियो। असमको डिब्रुगढ सहरभित्र ट्राफिक भिड कम गर्ने र सडक सुरक्षा सुधार गर्ने उद्देश्यका साथ जिल्ला प्रशासनले 19 जुनदेखि लागू गर्दै बस र ट्राभलर स्ट्यान्डलाई हालको स्थानबाट मुरलीधर जालन बस टर्मिनसमा सार्न आदेश दिएको छ। अरुणाचल प्रदेश सरकारले केन्द्रको व्यापार सुधार कार्य योजना अन्तर्गत 51 क्षेत्रमा अनुपालन आवश्यकताहरू घटाएर व्यापार गर्न सजिलो बनाउन सुधारहरू लागू गरेको छ, जसमा 16 प्राथमिकता सुधारहरू केन्द्रले पहिले नै अनुमोदन गरिसकेको छ। हिजो जारी एक आधिकारिक विज्ञप्तिमा भनिएको छ, सुधारहरूमा भूमि प्रबन्धन, शहरी विकास, श्रम, पर्यावरण र उपयोगिता सेवाहरू समावेश छन्। प्रस्तावित अरुणाचल प्रदेश एमएसएमई सुविधा अध्यादेश 2026ले योग्य उद्यमहरूको लागि स्वप्रमाणीकरण, सशर्त अनुमोदन र नियमित निरीक्षणबाट 3 छुट पेश गरेको छ। मेघालयका मुख्यमन्त्री कोनराड के सङमाले युवा, खेल, बुनियादी ढाँचा विकास र संस्थाहरूमा निवेश अत्यावश्यक भएको बताउनुहुँदै 20 कम उमेरका लगभग 18 लाख मानिसहरू राज्यको जनसङ्ख्याको आधा हिस्सा हुन् भनी जानकारी गराउनु भएको छ। सिलोङमा मेघालय स्पोर्ट्स कन्क्लेभ 2026 उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले राज्यको जनसाङ्ख्यिकीय प्रोफाइलले अवसर र चुनौतीहरू दुवै प्रस्तुत गर्दछ र शिक्षा, रोजगार र खेलका अवसरहरूको भविष्यको मागहरू पूरा गर्न दीर्घकालीन योजना आवश्यक रहेको बताउनु भएको छ। नागाल्यान्डले राष्ट्रव्यापी जनसङ्ख्या सर्वेक्षणको पहिलो चरणको सुरुवातलाई चिन्हित गर्दै जनगणना 2027 लागि स्वगणना प्रक्रिया सुरु गरेको छ। यस अभ्यासले बासिन्दाहरूलाई आधिकारिक क्षेत्र स्तरीय प्रमाणीकरण सुरु गर्न अघि उनीहरूको घरको विवरण अनलाइन पेश गर्न अनुमति दिएको छ। जनगणना प्रक्रियालाई थप पहुँचयोग्य र तकनिकीमूलक बनाउन स्वगणना सुविधा सुरु गरिएको हो। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले राज्य सरकार लागू पदार्थ सञ्जाल नष्ट गर्न र लागू पदार्थ मुक्त मणिपुर निर्माण गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। यसका साथै समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: नमस्कार, नेपाली प्रसारण सेवाको आजको विश्वमा हामीको फिफा विश्वकप फुटबल महाकुम्भलाई लिएर प्रस्तुत हुन गइरहेको विशेष अङ्कमा हाम्रो सम्पूर्ण आदरणीय श्रोताहरूलाई स्वागत छ अनि यस गरी हजुरको साथमा छु निर्मल गुरुङ लिएर विश्वकप फुटबलबारे विस्तृत जानकारी।

फिफा विश्वकप अन्तर्राष्ट्रिय फुटबल सङ्घका सदस्य देशहरूका वरिष्ठ पुरुष राष्ट्रिय टोलीहरूद्वारा प्रतिस्पर्धा गरिने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो। फिफा खेलको विश्वव्यापी प्रशासकीय निकाय पनि हो। सन् 1930 पहिलो प्रतियोगिता भएदेखि यो दोस्रो विश्वयुद्धको कारणले गर्दा सन् 1942 र सन् 1946 अपवादबाहेक प्रत्येक चार वर्षमा आयोजना हुँदै आइरहेको छ। वर्तमान च्याम्पियन अर्जेन्टिना हो, जसले सन् 2022 विश्वकपमा फ्रान्सलाई हराएर तेस्रो पल्ट उपाधि जितेको थियो।

प्रतियोगिताको छनौट अर्थात् क्वालिफाइङ चरणबाट सुरु हुन्छ, जुन प्रतियोगिताको लागि छनौट हुने टोलीहरू निर्धारण गर्न प्रत्येक 3 वर्षमा आयोजना गर्ने गरिन्छ। प्रतियोगिताको चरणमा 32 टोलीहरूले लगभग 1 महिनासम्म आयोजक देशका विभिन्न स्थानहरूमा उपाधिको लागि प्रतिस्पर्धाहरू गर्ने गर्छन्। आयोजक देशहरू प्रतियोगिताको समूह चरणको लागि अटोमेटिक रूपमा छनौट हुन्छन्। यस वर्ष अर्थात् 2026 विश्वकपमा जम्मा 48 टोलीहरूले भाग लिइरहेका छन्।

सन् 1930 स्थापना भएदेखि यता 22 फाइनलहरू प्रतियोगिताहरू आयोजना भइसकेको छ र कुल 80 राष्ट्रिय टोलीहरूले यस प्रतिष्ठित प्रतिस्पर्धामा भाग लिइसकेका छन्। विशेष रूपले भन्नुपर्दा यो ट्रफी 8 राष्ट्रिय टोलीहरूले जितेका छन्, जसमा रहेको छ 5 जितको साथ ब्राजिल एक मात्र यस्तो देश हो जसले प्रत्येक प्रतियोगितामा भाग लिएका छन्। अन्य विश्वकप विजेताहरू जर्मनी र इटली हुन् जसले 4-4 यस उपाधिलाई जितेका छन् भने अर्जेन्टिनाले 3 जितेको छ। फ्रान्स अनि उद्घाटन विश्वकप विजेता उरुग्वेले 2-2 यो उपाधि जितेका छन् र इङ्ल्यान्ड र स्पेनले 1-1 यो उपाधि जितेको छन्। विश्वकपलाई विश्वव्यापी रूपमा सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिताहरू मानिन्छ, साथै विश्वको सबैभन्दा धेरै हेरिएको र पछ्याइएको खेलकुद कार्यक्रम पनि मानिन्छ। सन् 2018 विश्वकपमा अनुमानित 3.57 अरब दर्शक थिए, जुन विश्व जनसङ्ख्याको लगभग आधा बराबर थियो, जबकि सन् 2022 विश्वकपमा 5 अरब दर्शकहरू हुने अनुमान गरिएको थियो, जसमध्ये लगभग 1.5 अरबले फाइनल खेल हेरेका थिए।

अहिलेसम्म 18 देशहरूले विश्वकप गरिसकेका छन्, जसमध्ये सबैभन्दा पछिल्लो 2022 कतारले आयोजना गरेको थियो। सन् 2026 अहिले चलिरहेको प्रतियोगिता क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गरिरहेको छ, जसले गर्दा मेक्सिको 3 विश्वकप खेल आयोजना गर्ने पहिलो देश पनि बनेको छ। अब फिफा विश्वकपको इतिहासलाई एकपल्ट यहाँ हेरौँ।

0: विश्वको पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल सन् 1872 ग्लास्गोमा स्कटल्यान्ड र इङ्ल्यान्ड बीच खेलिएको चुनौतीपूर्ण खेल थियो। राष्ट्रहरूको लागि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता उद्घाटन ब्रिटिस होम च्याम्पियनसिप सन् 1884 भएको थियो र यसमा इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र आयरल्यान्ड बीचका खेलहरू समावेश छन्। 20 शताब्दीको सुरुमा विश्वका अन्य भागहरूमा फुटबलको लोकप्रियता बिस्तारै बढ्दै जाँदा यसलाई सन् 1900 र त्यसपछि सन् 1904 ग्रीष्मकालीन ओलम्पिकमा कुनै पदक बिना प्रदर्शन खेलको रूपमा पनि आयोजना गरिएको थियो। सन् 1904 फिफाको स्थापनापछि यसले सन् 1906 स्विजरल्यान्डमा ओलम्पिक ढाँचा बाहिरका राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने प्रयास गर्यो। यी अन्तर्राष्ट्रिय फुटबलको प्रारम्भिक दिनहरू थिए र फिफाको आधिकारिक इतिहासले प्रतियोगितालाई असफल भएको वर्णन गर्दछ। सन् 1908 लन्डन ग्रीष्मकालीन ओलम्पिकमा फुटबल आधिकारिक ओलम्पिक खेल बन्यो। इङ्ल्यान्डको फुटबल सहित निकाय र फुटबल सङ्घ एफएद्वारा आयोजित यो कार्यक्रम केवल एमेचर खेलाडीहरूको लागि थियो र यसलाई प्रतियोगिताको सट्टा प्रदर्शनको रूपमा हेरिएको थियो। ग्रेट ब्रिटेनले स्वर्ण पदक जित्यो। उनीहरूले यो उपलब्धि सन् 1912 स्टकहोम ग्रीष्मकालीन ओलम्पिकमा दोहोऱ्याए। ओलम्पिक प्रतियोगिता एमेचर टोलीहरूमा सीमित भएपछि सर थोमस लिप्टनले सन् 1909 टुरिनमा सर थोमस लिप्टन ट्रफी प्रतियोगिता आयोजना गरे। लिप्टन प्रतियोगिता विभिन्न देशका व्यक्तिगत क्लबहरू बीचको च्याम्पियनसिप थियो। प्रत्येकले सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्ने गर्थ्यो। यस प्रतियोगितालाई कहिलेकाहीँ पहिलो विश्वकप पनि भनेर भन्ने गरिन्छ। इटाली, जर्मनी र स्विजरल्यान्डका सबैभन्दा प्रतिष्ठित व्यावसायिक क्लबहरू समावेश थिए यस प्रतियोगितामा। यद्यपि अङ्ग्रेजी फुटबल सङ्घले प्रतियोगितामा सामेल हुन अस्वीकार गर्यो र पेसेवर टोली पठाउने प्रस्ताव अस्वीकार गर्यो। लिप्टनले यसको सट्टा काउन्टी डरहमको एमेचर टोली वेस्ट अकल्यान्डलाई इङ्ल्यान्डको प्रतिनिधित्व गर्न आमन्त्रित गरे। वेस्ट अकल्यान्डले प्रतियोगिता जित्यो र सन् 1911 सफलतापूर्वक आफ्नो उपाधि बचायो। लिप्टन प्रतियोगिता अघि सन् 1876 सन् 1904 फुटबल विश्व च्याम्पियनसिप मानिने खेलहरू अग्रणीय अङ्ग्रेजी र स्कटिस क्लबहरू बीचको प्रतियोगिता थियो। जस्तै सन् 1895 सुन्दरल्यान्ड एफसी र हार्ट अफ मिडलथियन एफसी बीचको खेल जुन सुन्दरल्यान्डले जितेको थियो। सन् 1914 फिफाले ओलम्पिक प्रतियोगितालाई एमेचर खेलाडीहरूको लागि विश्वकप फुटबल च्याम्पियनसिपको रूपमा मान्यता दिन सहमत भयो र कार्यक्रम व्यवस्थापनको जिम्मेवारी लियो। यसले सन् 1920 ग्रीष्मकालीन ओलम्पिकमा राष्ट्रहरूको लागि विश्वको पहिलो अन्तर्महादेशीय फुटबल प्रतियोगिताको लागि मार्ग प्रशस्त गर्यो, जसमा इजिप्ट र 13 युरोपेली टोलीहरू समावेश थिए र बेल्जियमले यो खिताब जितेको थियो। उरुग्वेले सन् 1924 र सन् 1928 अर्को दुई ओलम्पिक फुटबल प्रतियोगिताहरू जित्यो। यी पहिलो दुई खुल्ला विश्व च्याम्पियनसिप पनि थिए, किनकि सन् 1924 फिफाको व्यावसायिक युगको सुरुवात थियो र यही कारणले गर्दा उरुग्वेलाई आफ्नो जर्सीमा 4 तारा लगाउन अनुमति दिएको छ। सन् 1982 प्रतियोगिता 24 टोलीमा विस्तार गरिएको थियो र त्यसपछि सन् 1998 32 टोलीमा विस्तार गरिएको थियो, जसले गर्दा अफ्रिका, एसिया र उत्तरी अमेरिकाका धेरै टोलीहरूले भाग लिन पाए। त्यस बेलादेखि यी क्षेत्रका टोलीहरूले ठुलो सफलता हासिल गरेका छन्। धेरै टोलीहरू क्वार्टर फाइनलसम्म पुगेका छन्। मेक्सिको सन् 1986 क्वार्टर फाइनलमा पुगेका थिए। क्यामरुन सन् 1990 क्वार्टर फाइनलमा पुगेको थियो। त्यसरी नै दक्षिण कोरिया सन् 2002 चौथो स्थानको लागि भिडन्त गरेका थिए। त्यसरी नै सेनेगल संयुक्त राज्य अमेरिकासँगै सन् 2002 दुवै क्वार्टर फाइनलमा पुगेको थियो। घानाले सन् 2010 क्वार्टर फाइनल पुग्नमा सफल बनेको थियो। कोस्टरिका, मोरक्को आदि देशहरूले पनि चौथो स्थानमा पुग्ने सौभाग्य प्राप्त गरेको थियो। युरोपेली र दक्षिण अमेरिकी टोलीहरूले प्रभुत्व जमाउन जारी राखेछन्। फिफा विश्वकपको इतिहासलाई फर्केर हेर्दा हामीले के पाउँछौँ भने अहिलेसम्म यस प्रतिष्ठित प्रतियोगितामा युरोपेली र दक्षिण अमेरिकी टोलीहरूले आफ्नो प्रभुत्व जमाउन जारी राखेका छन्। उदाहरणको लागि सन् 1994, सन् 1998, 2006 र 2018 क्वार्टर फाइनलमा पुगेका छन् सबै युरोप अनि दक्षिण अमेरिकाका टोलीहरू र अहिलेसम्मका सबै प्रतियोगिताहरूमा फाइनलमा पुग्ने टोलीहरू पनि त्यहीका छन्। सन् 2002 फिफा विश्वकप छनौट चरणमा 200 टोलीहरूले प्रवेश गरे। 2006 विश्वकप फुटबलको लागि छनौट हुन 198 देशहरूले प्रयास गरेका थिए। सन् 2010 फिफा विश्वकपको लागि छनौट चरणमा 204 देशहरूले प्रवेश गरेको एउटा रेकर्ड पनि छ। र वर्तमान समयमा जुन अहिले 23 विश्वकप चलिरहेको छ त्यसमा टोलीहरूको संख्या बढेर 48 पुगेको छ।
1: I have to say that after this World Cup and the success of the groups of four, and looking at as well some other competitions like the Euro, for example, where you have 24 teams and the top two plus the best third ones go to the next group stage,

0: I mean, here the groups of four have been absolutely incredible in the sense that until the last minute of the last match, you would not know who goes ahead. I think we have to revisit or at least rediscuss the format, whether we go for 16 groups of three or 12 groups of four. The fact of playing in November, December, as opposed to the end of the season for many players, the end of exhausting season, has certainly an impact. I mean, for many of these players, it is the first title of the season that is played in this World Cup, and we've seen it on the quality of the games. Honestly, I believe that we are defending values, we are defending human rights, we are defending rights of everyone, and these people, when they go back home, they will speak about their experience. The people who stay here, they will speak about their experience and they will open up more to the others. And I think this is really an important non-football legacy which this particular World Cup has brought.
1: अक्टोबर सन् 2013मा सेप ब्ल्याटरले क्यारिबियन फुटबल युनियन क्षेत्रलाई विश्वकपमा स्थान प्रदान गर्न आह्वान गरेका थिए। अक्टोबर 25 सन् 2013मा फिफा साप्ताहिक अङ्कमा ब्ल्याटरले लेखेका छन्, विशुद्ध खेलकुदको दृष्टिकोणबाट म विश्वव्यापीकरणलाई अन्तत गम्भीरतापूर्वक लिन चाहन्छु र अफ्रिकी अनि एसियाली राष्ट्रिय सङ्घहरूले पनि फिफा विश्वकपमा उनीहरूले पाउनुपर्ने स्थिति प्राप्त गरोस् भन्ने चाहन्छु भनी उनले लेखेका छन्। जब ब्ल्याटरको भनाइ पत्रिकामा प्रकाशन भयो तब फिफा अध्यक्षको लागि ब्ल्याटरका सम्भावित प्रतिद्वन्दी युएएफएका अध्यक्ष मिसेल प्ल्याटिनीले प्रतिज्ञा दिँदै भने कि उनी विश्वकपलाई 40 राष्ट्रिय सङ्घहरूमा विस्तार गर्ने, सहभागीहरूको सङ्ख्या 8 बढाउने इरादा राखेका थिए। प्ल्याटिनीले भने कि उनले युएएफएलाई एक अतिरिक्त स्थान एसियाली फुटबल महासङ्घ र अफ्रिकी फुटबल महासङ्घलाई दुई दुई स्थान, कन्क्याकेफ अनि कन्मेबोल बीच साझा दुई स्थान र ओसेनिया फुटबल महासङ्घको लागि ग्यारेन्टी गरिएको स्थान छुट्याउनेछन्। प्ल्याटिनीले विश्वकप विस्तार गर्नुको आफ्नो कारणहरू व्याख्या गरे। उनले भने विश्वकपमा प्रतिभागी गर्ने टोलीहरूको गुणस्तरमा आधारित हुँदैन किनभने तपाईँसँग विश्वकपमा उत्कृष्ट 32 टोलीहरू छैनन्, तर यो एक राम्रो सम्झौता पनि हो। यो राजनीतिक मामिला हो, त्यसो भए किन धेरै अफ्रिकीहरू नहुने? प्रतियोगिताको उद्देश्य विश्वका सबै मानिसहरूलाई एकसाथ ल्याउनु हो। यदि तपाईँले उनीहरूलाई भाग लिने अवसर दिनु भएन भने तिनीहरूमा सुधार कसरी आउँछ? यो भनाइ थियो मिसेल प्ल्याटिनीको। अक्टोबर 2016मा तत्कालीन फिफा अध्यक्ष जियो इन्फान्टिनियोले 2026मा 48 टोलीको विश्वकपको लागि आफ्नो समर्थन व्यक्त गरे। 10 जनवरी सन् 2017मा फिफाले पुष्टि गरे कि सन् 2026को विश्वकपमा अब 48 देशहरूले भाग लिनेछन्। यसरी आज हामीले कार्यक्रम विश्वमा हामीमा फिफा विश्वकपको इतिहासबारे संक्षिप्तमा भए पनि जान्ने प्रयास गर्यो भने अब समय भएको छ कार्यक्रम विविध चर्चाको। अनि आजको विविध चर्चाको यस अङ्कमा हामी एकपल्ट 2026 फिफा विश्वकपलाई निर्कल गर्नेछौँ भने यस विश्वकपसित जडित चाखलाग्दो जानकारी पनि हजुरहरूलाई बताउनेछु। साथै बताउन गइरहेको छु भारत देशको फिफा विश्वकप फुटबलको रोचक जानकारी। हामीसँग साथमा रहनुहोस् अनि सुन्न गर्नुहोस् एफएम 103.5 मेगाहर्जको तरङ्गमा आकाशवाणी खरसाङलाई।

श्रोता महानुभावहरू, यो त तपाईँहरूलाई थाहा भइहाल्यो कि खेलहरूको महाकुम्भ फिफा विश्वकप 2026 फुटबल प्रतियोगिता यसपालि विश्वका 48 देशहरूले अंशग्रहण गरिरहेका छन्। यो विश्वकप 23 संस्करण हो भने 22 संस्करणसम्म केवल 32 देशहरूले यस प्रतिष्ठित प्रतियोगितामा भाग लिने गर्थे, तर यसपालि भने 48 देशहरूलाई यो खेलमा भाग लिन मौका प्रदान गरिएको छ। केवल एउटै उद्देश्यको साथ कि यस खेल महाकुम्भमा अधिकभन्दा अधिक देशहरूले भाग लिन सकोस् भनी। पूर्व फिफा अध्यक्ष जोसेफ सेप ब्लाटरले भारतको भ्रमण अवधि उनले भारतलाई एउटा समन्वयको रूपमा देखेको पनि बताएका थिए। आशा गरौँ आउने भविष्यमा चाँडै हाम्रो देश भारतले पनि यस प्रतिष्ठित प्रतियोगितामा भाग लिनेछ भनी।

यस फिफा विश्वकपमा भारतले त खेलिरहेका छैनन्, तर भारतीय मूलका चार विदेशी खेलाडीहरूले भने यस विश्वकपमा खेलिरहेका छन्। प्रथममा रहेको छ 19 वर्षीय तेजिन मोहम्मद जम्सेद। तेजिन मोहम्मद जम्सेदले कतार देशको तर्फबाट आफ्नो कौशल संसारलाई देखाउनेछ भने तिनका मातापिता केरलाको कन्नुरबाट सम्बन्ध राख्छन्। त्यसरी नै दोस्रो खेलाडी रहेको छ सरप्रीत सिंह। सरप्रीत सिंह एक मिडफिल्डर खेलाडी हुन् भने तिनी न्युजिल्यान्डको तर्फबाट यस विश्वकपमा खेलिरहेका छन्। सरप्रीत सिंहले ब्रायन म्युनिकको तर्फबाट 3 वर्ष बुन्डेस लालिगामा खेलिसकेका छन् भने तिनको पुर्खा पन्जाबबाट सम्बन्धित रहेको छन् भने सरप्रीतको जन्म चाहिँ न्युजिल्यान्डको अकल्यान्डमा भएको थियो। त्यसरी नै तेस्रो भारतीय मूलका खेलाडी रहेको छ निशान भेलुपल्ली, जो अस्ट्रेलियाको तर्फबाट यस विश्वकपमा खेल्नेछन्। निशान भेल्लुपल्ली एउटा विङ्गर खेलाडी हुन्। तिनका बाबु तमिलनाडुका हुन् भने निशानको जन्म चाहिँ अस्ट्रेलियाको मेलबर्नमा भएको हो। अनि अर्को यानि कि चौथो खेलाडी रहेको छ स्यामुएल मुथुस्वामी। मिडफिल्डरको रूपमा खेल्ने स्यामुएल मुथुस्वामीले कङ्गो देशको प्रतिनिधित्व गर्नेछन्। स्यामुएलका आमा कङ्गोबाट हुनुहुन्छ भने बाबा तमिलनाडुबाट। अब जानकारी गराइरहेको छु कि यस फिफा विश्वकपको सबैभन्दा कम आबादी अथवा जनसङ्ख्या भएको देशबारे। लगभग 1.5 लाखको जनसङ्ख्या भए तापनि यस देशले प्रथमपल्ट फिफा विश्वकपमा भाग लिइरहेका छन्। अनि यो देश रहेको छ क्युरोसाओ। क्युरोसाओ एउटा संयुक्त डच क्यारिबियन आइल्यान्ड हो, जो साउथ अमेरिकाको नर्दर्न कोस्टमा अवस्थित छ। यसको क्षेत्रफल केवल 442 स्क्वायर किलोमिटर छ भने यस देशको एक कुनाबाट अर्को कुनासम्म पुग्न गाडीमा केवल आधा घन्टाको मात्र समय लाग्ने गर्छ। क्युरोसाओ अहिलेसम्मको फिफा विश्वकप फुटबल प्रतियोगितामा भाग लिने सबैभन्दा सानो देश हो। यसभन्दा अघि यो रिकर्ड आइसल्यान्डको नाममा थियो, जसको जनसङ्ख्या 3.5 लाख रहेको थियो। र आइसल्यान्डले सन् 2018 रसियामा सम्पन्न उक्त प्रतियोगितामा भाग लिएका थिए।

अन्य जानकारी राख्न पर्दा 52 वर्षपछि हाइती देशले यस विश्वकपको लागि क्वालिफाई गरेको छ भने हाइतीले अन्तिम पल्ट सन् 1974 यस प्रतिष्ठित प्रतियोगितामा अंशग्रहण गरेका थिए। जोर्डन, उज्बेकिस्तान, क्याफे बडा आदिले भने प्रथम पल्ट विश्वकपमा खेल्ने मौका पाइरहेका छन्। अब जाँदा जाँदै जानकारी दिन गइरहेको छु कि भारतको फिफा विश्वकप फुटबलको यात्राको सुन्दा अचम्म लाग्यो होला है कि म के भनिरहेको छु भने, तर यो कुरो सत्य हो कि सन् 1950 ब्राजिलमा सम्पन्न भइरहेको विश्वकपमा भारतले खेल्ने मौका पाएको थियो। तर त्यस समय भारतको फुटबल सञ्चालन गर्ने सङ्घसित त्यति क्षमता अथवा पैसा नभएको अनि फेरि खेलाडीहरू केवल खाली खुट्टा मात्र खेल्न सक्ने फुटबल बुटको सट्टा भनेर फिफालाई जानकारी दिँदा भारतले यो सुनौलो मौका

लौ त श्रोता महानुभावहरू, यसै आशा भरोसाको साथ कि आगामी वर्षहरूमा यानि भविष्यमा चाँडै नै भारत देशले पनि यस प्रतिष्ठित फुटबल महाकुम्भमा भाग लिनेछ अनि त्यस समय हामी आफ्नो भारतीय झन्डा लिएर मैदानमा पुग्नेछौँ। मैदानमा पुग्न नसक्ने घर घरमा आफ्नो धुरीमा झन्डा लगाएर भारत देशको लागि आवाज बुलन्द गर्नेछ भन्ने आशा साथै आजलाई भने विश्वकपको यो विशेष अङ्क यहीँ समाप्त गर्न गइरहेको छु। हवस् त, नमस्कार।

0: यो प्रसारण हो आकाशवाणीको रब पालो समाचारको।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। G7 नेताहरूले वैश्विक स्थिरता, सुरक्षा सहयोग र अन्तर्राष्ट्रिय संगठित अपराध विरुद्ध लड्ने प्रयासहरूमा केन्द्रित धेरै घोषणाहरू अप्नाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज फ्रान्सको एभियामा हुने G7 शिखर सम्मेलनको छेकपारी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटवार्ता गर्नुहुनेछ। श्री मोदी आज साँझ पेरिस पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले सर्जिकल स्ट्राइक बालाकोट र अपरेसन सिन्दुरको उदाहरण दिँदै भन्नु भयो, भारतको सम्प्रभुतासित कुनै सम्झौता हुन सक्दैन। वित्त वर्ष 2025-26 भारतको रक्षा उत्पाद रेकर्ड 178,000 करोड रुपियाँ पुगेको छ, 2020-21 तुलनामा 110% वृद्धि। सुरक्षा बलहरूले मणिपुरमा आतंकवाद विरोधी अभियानहरू तीव्र पारेका छन्। 3 आतंकवादी गिरफ्तार, 26 अवैध बंकर नष्ट गरिएको छ। र भारत र अफगानिस्तान बीच 3 एकदिवसीय क्रिकेट म्याचहरूको श्रृङ्खलाको दोस्रो म्याच लखनऊमा जारी छ। अब समाचार विस्तारमा। G7 नेताहरूले वैश्विक स्थिरता, सुरक्षा सहयोग र सीमापार संगठित अपराध विरुद्ध लड्ने प्रयासहरूमा केन्द्रित धेरै घोषणाहरू अप्नाएका छन्। आफ्नो बयानमा नेताहरूले अमेरिका र इरान बीच भएको सम्झौताको स्वागत गरेका छन्। नेताहरूले यस सम्झौतालाई क्षेत्रीय तनाव कम गर्न र इरानलाई परमाणु हतियार हासिल गर्नदेखि रोक्नमा एक महत्वपूर्ण अवसर बताएका छन्। नेताहरूले होर्मुज जलडमरू मध्यबाट सुरक्षित नौवहन गतिविधिको महत्वबारे पनि उल्लेख गरेका छन्। एक अन्य घोषणामा G7 नेताहरूले लागू औषध तस्करी विरुद्धको कार्यवाहीलाई तीव्र बनाउने संकल्प गरेका छन् र यसलाई राष्ट्रिय सुरक्षा, सार्वजनिक स्वास्थ्य र आर्थिक स्थिरताको लागि बढ्दो खतरा बताएका छन्। सहयोगी देशहरू ब्राजिल र दक्षिण कोरियाले पनि यस पहलको समर्थन गरेका छन्। नेताहरूले ज्ञान कौशललाई बढाउन र तस्करी रोक्नका लागि G7+ पोर्ट्स नेटवर्कको प्रस्ताव पनि गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ फ्रान्सको एभियामा जी

0: हरू र अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता प्रमुख संगठनका प्रतिनिधिहरू पनि सहभागी हुनेछन्। श्री मोदीले आर्टिफिसियल इन्टेलिजेन्सको सुरक्षित छिटो र प्रभावकारी प्रयोग सुनिश्चित गर्ने सम्बन्धी विशेष सत्रमा पनि भाग लिने कार्यक्रम छ। यस उपरान्त प्रधानमन्त्री मोदीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लियन र जर्मन चान्सलर फेडरिक मेटसित पनि भेट गर्नुहुनेछ। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदी आज साँझ फ्रान्सको राजधानी पेरिस पुग्नुहुनेछ। हाम्रा संवाददाताले बताए अनुसार भारतीय समुदायले प्रधानमन्त्री मोदीको आगमनको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्। सुन्नुहोस् एक रिपोर्ट।
1: प्रधानमंत्री मोदी कल सुबह प्रमुख वैश्विक कंपनियों के मुख्य कार्यकारी अधिकारियों यानी सीईओज के साथ बैठक करेंगे। यह बैठक दोपहर तक चलने की संभावना है। इसके बाद प्रधानमंत्री यूरोप के प्रमुख प्रौद्योगिकी और नवाचार आयोजनों में से एक विवाटेक शिखर सम्मेलन में भाग लेंगे और वहां उपस्थित प्रतिनिधियों को संबोधित करेंगे। पेरिस में विवाटेक शिखर सम्मेलन का उद्घाटन कुछ ही समय में होने जा रहा है। दुनिया भर के अग्रणी प्रौद्योगिकी कंपनियों, स्टार्टअप्स, निवेशकों और नवाचार क्षेत्र के विशेषज्ञों का इस प्रतिष्ठित आयोजन में जुटना शुरू हो चुका है। कल शाम को प्रधानमंत्री भारतीय समुदाय के विशेष कार्यक्रम में शामिल होंगे और प्रवासी भारतीयों को से संवाद करेंगे। महेश सोपड़े, आकाशवाणी समाचार, पेरिस, फ्रांस।
0: रक्षा मन्त्री राजनाथ सिंहले आतंकवादप्रति शून्य सहिष्णुता नीतिदेखि लिएर सर्जिकल स्ट्राइक, बालाकोट र अपरेशन सिन्दूर जस्ता निर्णायक कार्यवाहीसम्म भारतले आफ्नो सम्प्रभुतामा सम्झौता गर्ने छैन भन्ने स्पष्ट सन्देश दिएको बताउनु भएको छ। एक सोसियल मीडिया पोस्टमा श्री सिंहले भन्नुभएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा भारतले आफ्नो राष्ट्रिय सुरक्षा संरचनामा ऐतिहासिक परिवर्तन देखेको छ। राजनाथ सिंहले वित्त वर्ष 2025-26 भारतको वार्षिक रक्षा उत्पादन 78,000 करोड रुपियाँ पुगेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले भन्नुभयो, यो उपलब्धि गत वित्त वर्षमा 1,54,000 करोड रुपियाँको उत्पादनको तुलनामा 15% भन्दा अधिकको प्रभावशाली वृद्धि हो। यो वित्त वर्ष 2020-21 तुलनामा 110% वृद्धि हो, जब यो आँकडा 24,000 करोड रुपियाँ भन्दा अधिक थियो। माफ गर्नुहोला, यो आँकडा 84,000 करोड रुपियाँ भन्दा अधिक थियो। श्री राजनाथ सिंहले भन्नुभयो, स्वदेशी रक्षा उत्पादन वित्तीय वर्ष 2013-14 4,746 करोड रुपियाँबाट 4 गुणा बढेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, विगत एक दशकमा भारतको रक्षा क्षमतामा आत्मनिर्भरता र नवाचार प्रविधि र स्वदेशी निर्माणको सहयोगमा उल्लेखनीय परिवर्तन आएको छ। माइगोभको पोस्टलाई आफ्नो सोसियल मीडिया प्लेटफर्ममा साझा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, कसरी भारतले जल, थल र आकाशमा उन्नत स्वदेशी प्रविधिको बलमा आफ्नो रक्षा क्षमतालाई मजबुत बनाएको छ। उहाँले भन्नुभयो, यसले विगत 12 वर्षमा भारतको रक्षा क्षेत्रमा भएका परिवर्तनहरूलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्दछ। गृहमन्त्री अमित शाहले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकार अन्तर्गत विगत 12 वर्षमा भारतको सुरक्षा अझ बलियो भएको बताउनु भएको छ। एक सोसियल मीडिया पोस्टमा श्री शाहले भन्नुभयो, भारतलाई सर्जिकल स्ट्राइक, हवाई हमला र अपरेशन सिन्दूरको मारक क्षमताको साथ सीमापारका शत्रुहरूलाई जवाफ दिन आउँछ। भारतले राष्ट्रिय सुरक्षाप्रति आफ्नो बलियो प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको छ, जसलाई विश्वले प्रशंसा गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मीडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। मणिपुरमा सुरक्षा बलहरूले राज्यभरि उग्रवाद विरोधी अभियान तीव्र पारेका छन्। अधिकारीहरू अनुसार छुट्टा छुट्टै अभियानमा 3 उग्रवादीहरूलाई पक्राउ गरिएको छ र 26 अवैध बंकरहरू नष्ट गरिएको छ। पक्राउ परेका उग्रवादीहरूको पहिचान प्रतिबिम्बित पिपल्स लिबरेशन आर्मी र उसको राजनीतिक विंग रेभोल्युसनरी पिपल्स फ्रन्टका सक्रिय सदस्यहरूको रूपमा गरिएको छ। राष्ट्रिय परीक्षा एजेन्सी एनटीएले आगामी नीट परीक्षालाई ध्यानमा राख्दै विद्यार्थी र अभिभावकहरूलाई ठगी गर्नेहरूबाट सावधान रहन अनुरोध गरेको छ। एनटीएका महानिदेशक अभिषेक सिंहले भन्नुभयो, हामी परीक्षा कुनै पनि अवरोध बिना सञ्चालन हुने कुरा सुनिश्चित गर्नेछौँ।
2: एनटीए यह पक्का करने के लिए पूरी तरह से प्रतिबद्ध है कि कोई भी गड़बड़ी ना हो। हर प्रश्न पत्र और उसमें शामिल हर सवाल को पूरी तरह सुरक्षित तरीके से तैयार किया गया है। हमने सामान्य सुरक्षा उपायों के अलावा अतिरिक्त सुरक्षा इंतजाम भी किए हैं। एनटीए ने कई एजेंसियों की मदद ली।

0: है और हम यह सुनिश्चित करेंगे कि परीक्षा बिना किसी गड़बड़ी के संपन्न हो।
1: एंड वी विल इंश्योर दैट द एग्जामिनेशन इज कंडक्टेड इन अ फ्लॉलेस मैनर।
2: यसै बीच उत्तर प्रदेश का मुख्यमन्त्री योगी आदित्यनाथले उम्मेद्वारहरूलाई प्रवेश पत्र देखाएर राज्य सड़क परिवहन निगमको बस भाडामा 50% छुट दिने बताउनु भएको छ। भारत हकी महिला नेसन्स कपको सेमिफाइनलमा पुगेको छ। हिजो न्यूजील्याण्डमा भएको क्वार्टर फाइनलमा भारतले जापानलाई 2-1 पराजित गर्यो। भारत पुल एमा शीर्षमा छ। भोलि बिहान 4:15 भारतको सामना उरुग्वेसित हुनेछ। लखनऊमा जारी 3 एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको दोस्रो म्याचमा अफगानिस्तान विरूद्ध भारतले भोजन अवकाशसम्म 28 2 गुमाएर 193 रन बनाएको छ। यसअघि अफगानिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। शुभमन गिलको अगुवाईमा भारतीय टिमले हाल श्रृङ्खलामा 1-0 अग्रता लिएको छ। आज विश्व मरुस्थलीकरण र खडेरी रोकथाम दिवस हो। यो दिवस मरुस्थलीकरण र खडेरीको प्रभावसित जुझ्न जागरूकता फैलाउने उद्देश्यले मनाइन्छ। यस वर्षको विषय चरण स्थल पहिचान सम्मान र पुनर्स्थापना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। G7 नेताहरूले वैश्विक स्थिरता, सुरक्षा सहयोग र अन्तर्राष्ट्रिय संगठित अपराध विरूद्ध लड्ने प्रयासहरूमा केन्द्रित धेरै घोषणाहरू अप्नाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज फ्रान्सको एभियामा G7 शिखर सम्मेलनको छेक पारी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसित भेटवार्ता गर्नुहुनेछ। श्री मोदी आज साँझ पेरिस पुग्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले सर्जिकल स्ट्राइक बालाकोट र अपरेशन सिन्धुरको उदाहरण दिँदै भन्नुभयो, भारतको सम्प्रभुतासित कुनै सम्झौता हुन सक्दैन। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
3: समाचारको प्रसारणपछि श्रोताहरू अघि अब राखिरहेका छौं मम्मत रफी अनि साथीहरूको स्वरमा यो देशभक्ति गीत।